0: कुछ उनकी सुने, कुछ अपनी कहें। आइए दीवान खाना में चलें।
1: ये है आपका अपना प्रोग्राम दीवान खाना। आपके मेजबान हैं खलील शिराजी, वसीमा आबिद और खदीजा शाह।
2: प्रोग्राम दीवान खाना में तमाम सामईन को आदाब।
0: खलील साहब, आज आपको एक नई बात सुनाऊं?
1: जी जरूर बताएं।
0: आपको सुन के हैरत होगी और मुझे भी पहले पहल बहुत हैरत होती थी कि जापान में लोग गर्मियों में झिंगरों की आवाज से लुत्फंदोज होते हैं।
1: कौन सा झिंगर? वही जो हमारे यहाँ रात को घरों के अंदर शोर करता है, किताबों और कपड़ों को चाट जाता है, वही?
0: किताबों का दुश्मन बरे, वो भी झिंगर की एक किस्म है। लेकिन आज बुनियादी तौर पर हम जिसका जिक्र करेंगे उसे अंग्रेजी में सिकाडा और जापानी में सेमी कहते हैं। सेमी या जैमी, ये जो दरख्तों पे बैठता है, दरख्तों में घूमता फिरता है, अमूमन सुबह या फिर दोपहर के वक्त शोर मचाता है, चहचहाता है।
1: अच्छा, वो काला और शफाफ परों वाला सिकाडा?
3: जी वही, जापान का झिंगर। असल में जापानी लोग मौसमों के एहसास से न सिर्फ लुत्फंदोज होते हैं बल्कि उनकी कदर भी करते हैं।
0: जी बिल्कुल दुरुस्त कहा खदीजा। और जापानी लोगों का ख्याल है कि झिंगर की आवाज सुनने से उन्हें बदलते मौसमों का एहसास होता है।
3: हाँ, गर्मी आने का एहसास, और जब झिंगरों की आवाज़ बहुत ज़्यादा आए तो इसका मतलब है कि असल गर्मियाँ शुरू हो गई हैं, और उमूमन ये जुलाई के आखिर से सुनाई देना शुरू हो जाती हैं।
1: अच्छा, तो जो झिंगर है वो गर्मी की आमद का नकारा है क्या?
3: जी बिल्कुल, झिंगरों ने नकारा बजा दिया है खलील साहब। और कहा जाता है कि जापान में कमोबेश 32 अकसाम के झिंगर पाए जाते हैं।
1: अच्छा चलें, तो आज आप उनका नाम ले लें, इस बहाने आपका इम्तिहान भी हो जाएगा।
3: अरे झिंगर नामा वसीमा ने शुरू किया था भाई, वही सुनाएंगी हमें।
0: हाँ जी हाँ जी, खलील साहब आपने झिंगर की इकसाम में दिलचस्पी ली, इसका बहुत शुक्रिया। और अभी खदीजा साहबा ने बताया कि जापान में कमोबेश कहा जाता है कि 32 इकसाम के झिंगर हैं। इन 32 इकसाम में से मैंने सिर्फ 6 के नाम बताने हैं, सारे नहीं बताने, क्योंकि कुल इकसाम का 96% हिस्सा उन टॉप 6 इकसाम पर मुश्तमिल है। और ये अकसाम मकामी जंगलात और मकामी इलाकों में पाए जाने वाले झिंगरों की नुमाइंदा अकसाम समझी जा सकती हैं
1: जापान के अंदर।
3: अच्छा, इनमें जो है अबरा जेमी झिंगर की तादाद जापान में झिंगरों की कुल आबादी का तकरीबन निसफ हिस्सा है। जेमी झिंगर जापान भर में पाया जाता है और रोजमर्रा जिंदगी में कमोबेश हर एक से इसका वास्ता पड़ता है। तो आइए इसकी आवाज सुनते हैं।
0: जी ये था अबरा जैमी। तो बाकी इकसाम है नीनी जैमी झिंगर, हिगुराशी जैमी झिंगर, सुकुसुकुबोशी जैमी झिंगर। खदीजा सही बोला मैंने?
3: हाँ मेरे ख्याल में।
0: और कुमा जैमी झिंगर और फिर मिनमिन जैमी झिंगर।
1: आपकी याददाश्त का इम्तिहान हो गया।
3: अच्छा वसीमा, ये जो अभी आपने मिन मिन जेमी जिगर कहा, इसकी आवाज़ बहुत ज़्यादा आने का मतलब होता है कि असल गर्मियाँ शुरू हो गई, और उमूमन ये जुलाई के आखिर से सुनाई देना शुरू होती हैं। और अब हम मिन मिन जेमी जिगर की आवाज़ सुनेंगे।
1: हाँ, जब तक बारिशों का मौसम था तब इतनी गर्मी नहीं थी। अब जुलाई का तीसरा हफ्ता जब से शुरू हुआ है तो गर्मी उरूज पर है।
3: जी, और जो सुकुसुकुबोशी जेमी झिंगर है उसकी आवाज का मतलब समझा जाता है कि अब खिजा आने वाली है, यानी मौसम तब्दील होने वाला है।
0: अच्छा सामिन, सुकुसुकुबोशी जेमी झिंगर जो है जापान भर में अमूमन पाया जाता है सिवाय ओकिनावा के। ये शहरी इलाकों से लेकर नशेबी पहाड़ी इलाकों तक में आबाद है और दुनिया भर में अपनी बड़ी पेचीदा सी मौसीकी वाली चहचहाहट के लिए जाना जाता है। और अक्सर दिन के वक्त चहचहाता है, वो नहीं है जो झिंगर रात को तंग करता है, किताबें खाता है, वो नहीं है। अच्छा, ये कई अकसाम के जंगलात में पाया जा सकता है, बागात में पाया जा सकता है, और चेरी और पर्सिमन यानी जापानी फल के दरख्त पर भी ये आ जाता है। तो आइए इसकी भी आवाज़ सुने। अरे प्यारी सुहानी आवाज़ थी। वैसे खदीजा, बरेसगीर के झिंगरों की आवाज़ से कितनी मुख्तलिफ आवाज़ है। हमारे यहाँ तो झिंगर ज़्यादातर ये दो किस्म की आवाज़ें निकालते हैं, اور دوسری ہے نا
3: پر لگتا ہے جاپانی زیمی جنگر کی آواز کا ترجمہ کر دیا آپ نے. اچھا ویسے وسیم آپ کی پرفارمنس ہم نے سن لی. خلیل صاحب آپ بھی اب جاپان میں مقیم ہیں تو ہمیں اب یہ سنائیے کہ یہاں کیا کچھ دیکھا اور کیسا پایا سب کچھ.
1: میں نے آپ کی جھنگر کہانی تو سن لی, اب جو داستان میں سنا رہا ہوں اس کا عنوان ہے جاپان جو میں نے دیکھا.
0: ارے واہ, اس سلسلے میں آج ہم کیا سن رہے ہیں؟
1: یہ قصہ ہے بجلی اور پانی کے کنیکشن کا.
3: یعنی کہ گھر لینے والا آپ کا مشن مکمل ہو گیا اور اب بجلی اور پانی کے کنیکشن کا مشن درپیش ہے آپ کو.
1: جی بالکل, ٹوکیو میں آخر کار کرائے کا ایک چھوٹا سا مکان ہی مل ہی گیا ہے. دل نے سکھ کا سانس لیا, لیکن اگلے ہی لمحے پراپرٹی ایجنٹ نے ایک ایسا جملہ کہا کہ سانس وہیں اٹک گئی.
0: وہ سکھ والی
1: بجلی اور پانی کے کنیکشن اس نے کہا کہ آپ نے خود لگوانے ہیں. اب سچ پوچھیں تو میرے پاؤں تلے سے زمین نکل گئی. وجہ یہ نہیں تھی کہ کنیکشن لگوانے تھے, وجہ یہ تھی کہ چند مہینے پہلے پاکستان میں بجلی کا کنیکشن لینے کا تجربہ ابھی تک حافظے پر ایسے سب تھا جیسے کسی سرکاری دفتر کے رجسٹر پر لگی مہر.
0: اب ایک اور مہر درپیش آ گئی.
1: بند آئے کھڑکی سے دوسری کھڑکی, پھر تیسرے کمرے, اور پھر جواب ملتا صاحب ابھی میٹنگ میں ہیں, اور آخر میں کسی نہ کسی فائل کو پہیے لگانے کی غیر اعلانیہ مگر معروف روایت,
3: جس روایت کا بیڑا غرق ہو.
1: اب سو میں دفتر میں بیٹھا یہی حساب لگا رہا تھا کہ جاپانی زبان بھی ابھی پوری طرح نہیں آتی, یہاں کس کس دفتر کے چکر لگاؤں گا, کس سے درخواست کروں گا, اور کس کو اپنی بے بسی سمجھاؤں گا.
3: سمجھ گئے. جی ویسے اس جگہ آپ کو کوئی اداس سا گانا گانا تھا.
1: میں سننے کی کوشش کر رہا تھا لیکن آفس میں تھا نا. اتنے میں ایک کولیگ نے پوچھ لیا کہ خیریت ہے؟ میں نے کہا کرائے کا گھر تو مل گیا ہے, اب بجلی اور پانی کے کنیکشن کا مسئلہ ہے. وہ مسکرائی اور کہنے لگی اس میں مسئلہ کیا ہے.
0: ہائے مسکراہٹ کیسی تھی بھلا وہ مسکراہٹ,
1: میں اب کر کے نہیں دکھا سکتا. اچھا پھر انہوں نے مجھے سمجھایا کہ جاپان میں بجلی, گیس اور پانی جیسی سہولتیں مختلف کمپنیاں فراہم کرتی ہیں, بالکل اسی طرح جیسے پاکستان میں مختلف موبائل کمپنیاں موبائل کنیکشن دیتی ہیں. جس کمپنی کی سروس پسند آئے اسی سے کنیکشن لے لیجیے.
0: ارے واہ.
1: پھر انہوں نے دو کمپنیوں کے نام مجھے بتائے اور ان کے نرخ اور سہولتیں سمجھائیں اور بولی میں بھی یہی استعمال کرتی ہوں. تو میں نے کہا چلیے پھر میں بھی یہی لے لیتا ہوں.
0: اب تابعدار
1: بس, اور کوئی چارہ نہیں تھا. تو انہوں نے میرا فون لیا, کمپنی کی ویب سائٹ کھولی, میرا نام پتہ اور فون نمبر درج کیا, پھر پوچھا کس تاریخ اور کس وقت سے کنیکشن چاہیے. میں نے تاریخ اور وقت بتایا. انہوں نے اسکرین پر آخری بٹن دبایا, فون میری طرف بڑھایا اور بڑے اطمینان سے بولی ہو گیا.
3: ہو گیا بات ہے.
1: مجھے یقین نہیں آیا, میں نے دل میں کہا کہ شاید میرے ساتھ مذاق کر رہی ہیں یا پھر اصل امتحان اب شروع ہوگا, لیکن امتحان تو ختم ہو چکا تھا. جب میں نئے گھر میں داخل ہوا تو بجلی بھی موجود, پانی بھی موجود, نہ کسی دفتر کے چکر, نہ کسی بابو صاحب کی میز, نہ کسی فائل کی گرد جھاڑنی پڑی, نہ کسی فائل کو پہیے لگانے کی ضرورت پیش آئی.
0: ارے وہ مہر بھی نہیں.
1: مہر بھی نہیں. البتہ اس کے بعد

0: اس کے چھلکے اتارنے سے آغاز کیجیے۔ مچھلی کے بیرونی حصے پر دم سے سر کی جانب چھری چلاتے ہوئے اس کے چھلکے اتار لیجیے۔
1: سارڈین مچھلی جتنی زیادہ تازی ہوگی اتنی ہی اس پر چھلکے موجود ہوں گے۔ اس کے سر کو اپنی انگلیوں سے پکڑ لیجیے اور مچھلی کو پلٹتے ہوئے تمام سطح سے چھلکے اتار دیجیے۔ اس کے بعد سر کو اس کی نچلی طرف سے کاٹ دیجیے۔ اب ہم اسے بٹر فلائی انداز میں کھولیں گے۔
0: مچھلی کے پیٹ کی نچلی جانب ایک سخت سی جگہ ہوتی ہے، لہذا چھری کو اس کے مخالف سمت ترچھا کرتے ہوئے اسے کاٹیں۔ یہاں سے شگاف بناتے ہوئے مچھلی کی دم کی جانب موجود سوراخ تک لے جائیے۔ اب اس کی اندرونی آنتوں کو صاف کر لیجیے۔ چاروں سارڈین مچھلیوں کو ایسے ہی صاف کیجیے۔ ایک پیالے میں کافی زیادہ پانی ڈال کر مچھلی کو دھو لیں۔ درمیانی کانٹے اور پسلیوں میں ابھی کچھ خون لگا رہ گیا ہوگا، اس کی وجہ سے مچھلی میں بسانت پیدا ہو سکتی ہے، اس لیے اسے اچھی طرح صاف کر لیجیے۔ پیالے میں تازہ پانی لے کر مچھلیوں کو دوبارہ دھوئیں اور پیپر ٹاول سے اضافی پانی خشک کر لیں۔
1: اور اب باری ہے تیبرا کی، یعنی سارڈین کو بٹر فلائی انداز میں کھولنے کی۔ سب سے پہلے سارڈین کو ہتیلی پر اس طرح رکھیں کہ ہتیلی کا رخ اوپر کی جانب ہو۔ جس حصے سے آپ نے مچھلی کا سر کاٹا ہے اسے دائیں جانب رکھیے۔ دم کا حصہ بائیں جانب ہو اور پیٹ آپ کے چہرے کی جانب ہو۔ اپنے دونوں انگوٹھے مچھلی کے اندر عین درمیانی کانٹے کے اوپر رکھیں۔ اس بات کا خیال رکھیے کہ آپ کے انگوٹھوں کے ناخنوں کے سرے مچھلی کے عقبے پر کی جانب ٹھیک جگہ پر جمے ہوں، ورنہ تمام گوشت کو کانٹوں سے الگ کرنا مشکل ہوگا۔
0: اپنی انگلیوں کے سروں کو تھوڑا سا موڑیں۔ جب آپ کے ناخنوں کے سرے عقبے پر تک پہنچ جائیں تو اپنے انگوٹھوں کو درمیانی کانٹے کے ساتھ ساتھ آگے کی جانب حرکت دیں۔ دائیں انگوٹھے کو مچھلی کے سر کی جانب اور بائیں کو دم کی جانب۔ اس طرح آپ درمیانی کانٹے سے گوشت کو الگ کر سکیں گے۔
1: مچھلی کے نچلے نصف حصے سے درمیانی کانٹے کو نکالنے کے لیے دونوں ہاتھوں کے انگوٹھوں اور شہادت کی انگلیوں سے درمیانی کانٹے کے آخری سرے کو پکڑے رکھیے۔ ایک ہاتھ کو دم کی جانب لے جائیے تاکہ گوشت کانٹے سے کچھ الگ ہو جائے۔ دم اور درمیانی کانٹے کو ہٹا دیجیے۔
0: تمام سارڈین مچھلیوں کو اسی طرح بٹر فلائی انداز میں کھول لیجیے۔ سارڈین کے اوپر تھوڑی سی سویا سوس ڈال کر 5 منٹ کے لیے چھوڑ دیجیے۔ جب ان میں ذائقہ جذب ہو جائے تو کسی پیپر ٹاول سے اضافی سویا سوس صاف کر دیجیے۔ کسی ٹرے میں پوٹیٹو سٹارچ پھلا کر تھوڑا سا سارڈین پر لگا لیجیے۔ آئیے اب مچھلی کو پکاتے ہیں۔ ایک فرائنگ پین کو گرم کیجیے اور اس میں روزمرہ سے ذرا ہٹ کر کچھ زیادہ تیل ڈالیے۔ اب اس میں سارڈین مچھلیوں کو اس طرح رکھیں کہ کھال والی سمت اوپر کی جانب ہو۔
1: درمیانی آنچ پر پکائیں۔ گوشت ہو یا مچھلی، اس کی وہ سمت پہلے پکائیں جو آپ ڈش پیش کرتے وقت اوپر کی جانب رکھنا چاہتے ہوں۔ اگر سارڈین پکنے کے بعد سنہری رنگت کی ہو گئی ہو تو اسے پلٹ دیجیے۔
0: چونکہ سارڈین جلد پک جاتی ہیں تو انہیں پلٹنے کے بعد آپ کو صرف 2 منٹ تک مزید پکانا ہے۔ انہیں ایک پلیٹ میں اس طرح نکالیے کہ کھال والی سمت نیچے کی جانب ہو۔ فرائنگ پین کو دھو کر اس میں سویا سوس، چینی اور پانی ڈال کر ملائیے۔ اب فرائنگ پین کو درمیانی آنچ پر رکھ کر سوس کو گاڑھا کر لیجیے۔ جب سوس گاڑھی ہو جائے تو سارڈین کو دوبارہ فرائنگ پین میں ڈال دیجیے۔ خیال رہے کہ کھال والی سمت نیچے کی جانب ہو۔ چونکہ سارڈین آسانی سے نرم اور بھربری ہو جاتی ہے، لہٰذا آپ اسے بار بار پلٹنے کی بجائے فرائنگ پین کو تھوڑا گھما کر ہلاتے ہوئے پکائیے۔ جب سوس میں ابال آ جائے تو چولہا بند کر دیجیے اور ایک چمچ کی مدد سے سوس کو سارڈین پر انڈے لیے۔
1: چاول بھی تیار ہو چکے ہیں، لہٰذا آپ دیگچی کا ڈھکن اٹھا سکتے ہیں۔ آپ چاولوں کو نرمی سے کھول لیجیے۔ कफगीर को गुलाई में घुमाते हुए चावलों को बर्तन की तह से ऊपर की जानिब लाएं। ख्याल रहे कि जब चावल कुछ ठंडे हों तो उनके ढेले ना बने। अगर सार्डिन की तैयारी में कुछ वक्त हो और चावल तैयार हो चुके हों तो बेहतर है कि चावलों वाले बर्तन और ढक्कन के दरमियान एक खुश्क कपड़ा लगा दें। आइए अब इस डिश को पेश करने के लिए तैयार करते हैं। एक मुनासिब बड़ा और गहरा प्याला लीजिए। जापान में ऐसे प्याले को दोमबुरी कहा जाता है। प्याले को चावलों से निस्फ भर लीजिए और सतह को नरमी से हमवार कर दीजिए। सार्डिन को चावलों के ऊपर रखिए। फ्राइंग पैन में बची हुई सॉस को मछली के ऊपर डालना मत भूलिए।
0: प्याला तैयार करने के बाद ऊपर जापानी मिर्च सांशो के पत्ते सजा दीजिए।
1: जापानी मिर्च सांशो के पत्तों को हथेली से मसला जाए तो इनसे एक महक सी निकलती है। अपने हाथों को एक प्याली के अंदाज में मोड़कर बीच में मिर्च के चंद पत्ते लें और फिर उन्हें मसलें।
0: जापानी मिर्च सांशो पाउडर शक्ल में भी फरोख्त की जाती है, लेकिन इस मिर्च का मौसम हो तो आपको ये स्टोर्स में ताज़ा भी मिल जाती है। आप इन्हें खानों पर सजावट के तौर पर इस्तेमाल कर सकते हैं। इन्हें पीस कर किसी डिश के ऊपर फैलाना भी बहुत अच्छा तासुर देता है। मिर्च के पत्तों को सार्डिन काबायाकी के ऊपर डालिए और लीजिए, डिश तैयार है।
1: रवां साल बैल के दिन पर सार्डिन काबायाकी खाना आपको गर्मी की शिद्दत से महफूज रखने में मदद देगा। और अब वक्त हुआ है हमारे सेगमेंट कैच ऑफ द डे का, जिसमें हम आपको खाना पकाने से मुतालिक मालूमात फराहम करते हैं। आज हम बात करेंगे दोयो दौरानिये के दोयो नो उशी नो ही, जिसे बैल का दिन भी कहा जाता है। वैसे गुल साहब, जब आप ये नाम बैल का दिन सुनते हैं तो आपके जहन में सबसे पहले क्या आता है?
0: सुफिया साहब, मेरा ख्याल है कि ये मौसम गर्मा और उनागी यानी बाम मछली से मुतल्लिक है, क्योंकि हर साल इस दिन में उनागी रेस्तरानों और डिपार्टमेंट स्टोर्स के बारे में बड़ी तवील कतारें देखा करता हूं।
1: बजा फरमाया गुल साहब आपने, लेकिन दरहकीकत दोयो दौरानिया बैल का दिन महज मौसम गर्मा में नहीं होता।
0: अच्छा।
1: 1872 तक जापान में वक्त का अंदाजा लगाने के लिए शमसी कमरी कैलेंडर राइज था। उस कैलेंडर में हर मौसम यानी बहार, गर्मा, खिजा और सरमा के आखिरी 18 दिनों को दोयो कहा जाता था और उसे आने वाले मौसम की तैयारी का दौरानिया ख्याल किया जाता था।
0: समिन, मौसम गर्मा का दोयो साल का गर्म तरीन वक्त होता है। तकरीबन 250 साल कबल एदो दौर में गर्मी की शिद्दत से होने वाली थकान को दूर करने और दोयो दौरानिया के डे ऑफ द ऑक्स यानी बैल के दिन पर होने वाली बीमारी से बहाली के लिए कुछ सेहत बख्श इकदामात करना काफी मारूफ हो गया था। जापानी हरूफ तहजी के हर्फ ऊ से शुरू होने वाली किसी चीज को खाना भी अच्छा समझा जाता था, क्योंकि दी ऑक्स या उशी भी ऊ से शुरू होता है। और हुआ कुछ यूं कि फिर उस दौर में उनागी काबाया की प्याला खाना बहुत मकबूल हो गया। गाढ़ी काबाया के सॉस का नमकीन और मीठा जायका उनागी के साथ जबरदस्त लगता है। ये गजाइत से भरपूर होने के साथ साथ उनागी की मट्टी जैसी महक को भी दूर करता है। आजकल जब लोग उनागी के बारे में बात करते हैं तो काबाया की फौरन जहन में आता है।
1: उनागी में हयातीन यानी विटामिन की बड़ी मकदार मौजूद होती है और जापानी अफराद आला दर्जे की गजाइत के हामिल एक डिश के तौर पर गुज़िश्ता 1000 साल से इसे खा रहे हैं।
0: जी, आज के दौर में भी बहुत से गजाइत भरे खाने दस्तियाब हैं, लेकिन जापानी अफराद अभी भी मौसम गर्मा में उनागी काबायाकी खाने के मुंतजिर रहते हैं। उनागी काबायाकी जापानी अफराद के लिए एक रिवायत बन गया है।
1: सामिन, अभी आप प्रोग्राम सुन रहे थे जापानी खाने पकाएं। उम्मीद है आप आइंदा भी हमारे साथ रहेंगे।